السلام علیکم ورحمۃ اللہ وبرکاتہ. سامعین ذوالقار اینڈ لسنرز آف ریڈیو فضا 97.1 ایف ایم، از یور ہوسٹ ناصر خان پریزنٹنگ لائیو اینڈ ڈیفینیٹلی لائیو شو نیملی گڈ مارننگ نوٹنگم. جی خوبصورت سے پروگرام، خوبصورت سی سماعتوں کی نظر ہیں اور گڈ مارننگ نوٹنگم کا یہ خوبصورت سا سفر ہے. جتنی بھی ہماری مسلم کمیونٹی ہے ہمارے اس نوٹنگم شہر میں ہے، جتنے بھی اور بھی انسان ہیں ان کے حوالے سے میں چیز کرتا چلوں کہ آپ صلی اللہ علیہ وسلم کی ذات ہمارے لیے جو خوبصورت پیغمبر، جو خوبصورت مشعل راہ لے کر آئے ہیں وہ ہیں آپ صلی اللہ علیہ وسلم کی ذات اور ان کے اچھے اخلاقیات. 12 ربیع الاول کا آج دن ہے اور موسٹلی ہر جگہ پہ جو گہما گہمی ہے وہ یہی ہے کہ خوشی ہے آمنہ کے لال کے تشریف لانے کی، خوشی ہے آمنہ کے لال کے تشریف لانے کی. یہ وہ لال ہے آمنہ کا جس نے انگنت کوششوں کے باوجود، انگنت محنتوں کے ساتھ 1400 سال 1500 سال قبل بنو قریش کے اس ایک جاہلانہ جھنڈ کے اندر بنو ہاشم کی طرف سے آئے ہوئے، وہ قبیلہ جو حاجیوں کو اس وقت صرف روٹیاں توڑ کے جمع کر کے اور سرید بنا کے دیتا تھا، اس قبیلے سے تعلق رکھنے والا یہ خوبصورت سا نوجوان، کس سے پتا تھا کہ جس نے کایا پلٹنی ہے پوری دنیا کی، بدر کا وہ مقام جس میں حفیظ جالندری نے کہا کہ تھا ان کے پاس 2 گھوڑے 6 زرے اور 8 شمشیریں، پلٹنے آئے تھے وہ لوگ دنیا بھر کی تقدیریں. سامنے ذوالقار اسی خوبصورت صحیفے کا ذکر کرتے ہوئے، اسی خوبصورت پرسنالٹی کا ذکر کرتے ہوئے شاعر کہتا ہے کہ چہرہ ہے کہ انوار دو عالم کا صحیفہ، چہرہ ہے کہ انوار دو عالم کا صحیفہ، آنکھیں ہیں کہ بحرین تقدس کے نگی ہیں، آنکھیں ہیں کہ بحرین تقدس کے نگی ہیں، ماتھا ہے کہ وحدت کی تجلی کا ہے ورق، عارس ہیں کہ والفجر کی آیت کی امی ہیں، گیسو ہیں کہ واللیل کے بکھرے ہوئے سائے، ابرو ہیں کہ کوسین شب قدر کھلے ہیں، گردن ہے کہ برفر کے زمین اوج سریا، لب صورت یاقوت شعاؤں میں دھلے ہیں، قد ہے کہ نبوت کے خد و خال کا معیار، بازو ہیں کہ توحید کی عظمت کے علم ہیں، سینہ ہے کہ رمز دل ہستی کا خزینہ، پلکیں ہیں کہ الفاظ لوح قلم ہیں، باتیں ہیں کہ طوبہ کی چٹکتی ہوئی کلیاں، لہجہ ہے کہ یزدان کی زبان بول رہی ہے، خطبے ہیں کہ ساون کے امڑتے ہوئے بادل، قرأت ہے کہ اسرار جہاں کھول رہی ہے، یہ دانت شیراز شبنم کے تراشے، یاقوت کی وادی میں دمکتے ہوئے ہیرے، یہ موج تبسم ہے کہ رنگوں کی دھنک ہے، یہ عکس متانت ہے کہ ٹہرا ہوا موسم، یہ شکر کے سجدے ہیں کہ آیات کی تنزیل، یہ آنکھ میں آنسو ہیں کہ الہام کی رمجھم، کہنے کو تو ملبوس بشر اوڑ کے آیا، لیکن تیرے احکام فلک پہ بھی چلے ہیں، انگلی کا اشارہ تھا کہ تقدیر کی ضربت، مہتاب کے ٹکڑے تیرے قدموں میں پلے ہیں، کہنے کو تو فاقوں پہ گزری تیری راتیں، مگر اسلام اب بھی نمک خوار ہے تیرا، تو نے ہی سکھائی تمیز من و یزدان، انسان کی گردن پہ صدا بار ہے تیرا، کہنے کو تیرا فقر تیرے فخر کا باعث، لیکن تو سخاوت کے سمندر کا کنارہ، کہنے کو تیرے سر پہ ہے دستار یتیمی، لیکن تو زمانے کے یتیموں کا سہارا. سامنے ذوالقار، یہ وہ ہستی ہے، یہ وہ پرسنالٹی ہے جس کو اللہ تعالیٰ کی ذات نے وما ارسلناک الا رحمۃ للعالمین کہہ کے بھیجا، یعنی اے محمد میں نے آپ کو تمام جہانوں کے لیے رحمت بنا کے بھیجا ہے، اور ان تمام جہانوں میں ہر چیز آتی ہے، چرند پرند الغرض کوئی بھی کسی مسلک سے کسی مذہب سے تعلق رکھتا ہو، یہ 7 کہکشائیں 7 گلیکسیز جو ہمارے پاس ہیں، یہ اس کے علاوہ جتنی بھی انگنت ان کی نور سے ان کے منبع سے پہلے کوئی لوگ ہوتے ہیں نا کہ جو اعتراض کرتے ہیں کہ جی آپ صلی اللہ علیہ وسلم کی جو ولادت ہے وہ اس تاریخ کو ہے، اس کو ہے، ارے آپ صلی اللہ علیہ وسلم کا نور تو کائنات میں اس وقت بھی تھا کہ جب جبرائیل آپ صلی اللہ علیہ وسلم کے پاس آئے تو حضرت آپ صلی اللہ علیہ وسلم کی ذات نے حضرت جبرائیل سے کہا کہ اے جبرائیل تجھے پتہ ہے تیری عمر کتنی ہے، تو جبرائیل علیہ السلام نے کہا کہ اے محمد صلی اللہ علیہ وسلم مجھے اپنی عمر کے بارے میں تو اتنا اندازہ نہیں ہے، لیکن مجھے اتنا ضرور پتہ ہے کہ اللہ تعالیٰ کے عرش کے پاس نور کا ایک ستارہ ہر 70,000 سال کے بعد ایک بار نمودار ہوتا ہے، اور میں نے اس ستارے کو 72,000 بار دیکھا ہے. تو سامعین قربان جائیں کہ جب
चांद की तारीख भी नहीं थी, डेट भी नहीं थी, कोई कैलेंडर भी नहीं था, ना हिजरी साल था, ना ईस्वी था, ना ग्रेगोरियन कैलेंडर था, ना ईस्वी कैलेंडर था। तो उस वक्त आप सलातुल्लाह की ज़ात फिर भी मौजूद थी इस दुनिया हस्ती में। अरे कुर्बान जाएं, जो शख्स जिसकी शख्सियत उस वक्त भी यहाँ मौजूद थी, जिसकी शख्सियत उस वक्त यहाँ हर वक्त अपने फ्यूज़ो बरकात बांट रही थी, जिसकी शख्सियत हर वक्त अपने आप को कुछ ना कुछ सिखा रही थी और आवाम को, और जितनी भी अवामुन्नास हैं, जितने भी अकाबीन हैं, जितने भी ताबीन हैं, जितने भी सहाबी हैं, जितने भी तबा ताबीन हैं, उनको कुछ ना कुछ सिखा रही थी, कुछ ना कुछ बता रही थी, उनको बता रही थी कि बतलाना कैसे है, उन्हें सिखा रही थी कि सीखते कैसे हैं, उन्हें समझा रही थी कि समझते कैसे हैं, उन्हें बोलना सिखाया जा रहा था कि बोलते कैसे हैं, उन्हें समझाया जा रहा था कि अल्फाज का चुनाव कैसा होता है, उन्हें यह बताया जा रहा था कि जब तुम मंबा इश्क पे बैठो या तुम इताअत रसूल करो तो फिर इताअत किसे कहते हैं। सामिन, अखलाकियात का सबसे जो बेसिक दर्स है जो हमारे इस नॉटिंघम शहर में, इंग्लैंड में, यूके में या जहां भी कहीं बसने वाले लोग हैं, कुर्बान जाएं, ये वो सबक है जिस सबक पे हमेशा सलातुल्लाह की ज़ात ने हम लोगों को, आप लोगों को और जितने भी बाकी मसलक हैं, यहूद व नसारा भी आप सलातुल्लाह की खिदमत में हाज़िर होते थे, तो कुर्बान जाएं आप सलातुल्लाह की ज़ात पे दुरूद व सलाम का नजराना पेश करते थे और कहते थे कि बेशक आपने जो बातें कहीं वो हक हैं, आपने जो बातें कहीं वो सच हैं। कुर्बान जाएं, प्रॉब्लम कहाँ थी? प्रॉब्लम ये थी कि एक खुदा को ना माना जाए। अरे बात वहदानियत की थी, बात इश्के रसूल की थी, बात इताते रसूल की थी, बात उन अखलाकियात की थी। अरे कि अबू जहल यानी जो जाहिलों का बाप था, वो भी ये कहता था कि अगर आप कहें कि इस पहाड़ के पीछे एक बड़ा लश्कर हम पे हमला करने आ रहा है, तो हम एक सेकेंड भी लगाएं, एक लम्हा भी नहीं लगाएंगे सोचने में कि आप सही कह रहे हैं। अरे नबूवत के ऐलान से पहले लोग आपके पास अमानतें रखते थे, नबूवत के ऐलान से पहले लोग आपके पास अपनी बेटियों को भेजते थे कि आप कुछ ना कुछ सिखाएं, कुछ ना कुछ समझाएं, इनको बतलाएं कि मुआशरे में चलना कैसे है। अरे लोग आपकी नबूवत से पहले आपके पास अपनी बीवियों को भेजते थे, अपनी वालदैन, अपनी वालदा को, अपनी खालाओं को, चाचियों को, अलगर्ज वो रिश्ते जो रिश्ते पाक हैं लेकिन उस वक्त जहालियत के दौर में पाक बिल्कुल भी नहीं थे। उस वक्त इन रिश्तों का तकद्दस पामाल हो चुका था, उस वक्त हुर्मत जो औरत की थी वो बिल्कुल ख़त्म हो चुकी थी। इंसान को नहीं पता था कि इंसान की इंसानियत किसे कहते हैं, हैवान को ये पता था कि हैवान की हैवानियत कहाँ तक है, लेकिन जानवर जो सिर्फ जान रखता हो उसको इस चीज़ का अंदाज़ा नहीं था कि मैंने अपनी जान को लुभाना कैसे है, मैंने अपनी जान को बचाना कैसे है। अलगर्ज तमाम जो जितनी भी आलम कुफ्र है वो छाई हुई थी उस पूरी वहदानियत के अक्स में कि जो अल्लाह ताला की ज़ात ने अहकामात दिए थे उनका बरमला इनकार करना ये उनका पेशा बन चुका था। अरे सामीन, जब हम इस बारे में सोचते हैं, इस बारे में समझते हैं और इस बारे में किसी को देखते हुए या परखते हुए कहते हैं कि अखलाकियात कहाँ से आए, तो फिर हमें एहसास होता है कि एक ही ज़ात थी आप सलातुल्लाह की जो अखलाकियात का सबक देती थी, जो ये बताती थी कि पड़ोसी के हकूक क्या है, जो ये बताती थी कि हमने सिविलाइज मुआशरे में रहना कैसे है, जिसने उम्र को ये बताया कि इंसाफ कैसे करते हैं, जिसने अबू बकर को ये सिखाया कि सच्चाई किसे कहते हैं, जिसने उस्मान को ये बताया कि गनात क्या होती है, जिसने अली को ये बताया कि शुजात किसे कहते हैं। अरे फिर हसनैन करीमैन आए और फिर कुर्बान जाएं करबला का वो अजीम मारका हुआ जिसने ये साबित कर दिया कि इस्लाम जिंदा होता है हर करबला के बाद। सामिन जीवकार, ये खूबसूरत सी ट्रांसमिशन 12 रबीउल अव्वल के हवाले से आप मुलाहिजा फरमा रहे हैं, समाप्त कर रहे हैं रेडियो फजा 97.1 FM के लाइव स्टूडियो से ऑल द वे फ्रॉम नॉटिंघम।

سامعین جی وقار خوبصورت سا پروگرام ہے, خوبصورت سی گپ شپ ہے, خوبصورت سے لوگ میرے ساتھ موجود ہیں 97.1 ایف ایم کا لائف اسٹوڈیو آل دا وے فرام نوٹنگم. اور آپ کو یہ بتاتا چلوں کہ اس وقت جناب صبح کی خوبصورت روشنی ہے اور جتنی کہہ لیں کہ عشق کا منبع میرے سامنے بہ رہا تھا اور میں نے اپنے اس عشق کے منبے کو کوشش کی کہ میں سمیٹ سکوں چند الفاظ میں, وہ کوشش میں نے آپ تک پہنچائی. لیکن اس کے ساتھ ساتھ اس موسم کا صورتحال بھی ڈسکس کرنے, ہیوی رین اس وقت ہو رہی ہے جہاں پہ آپ لوگ موجود ہیں, وہاں کے حالات مجھے بتائیے گا. کیسے بتائیں گے, 0115710097 پہ میسج کر کے. 23 ڈگری سیلسیس میکسیمم اس وقت ٹیمپریچر ریکارڈ کیا گیا نوٹنگہم شہر کا اور 14 ڈگری سیلسیس منیمم اس وقت جناب فضا میں ہیومیڈیٹی کا لیول ہے جی 36% اینڈ اٹ کین بی انکریز ٹل 62% 5 PM اور نیئر بائی, لیکن رات تک اس میں کوئی چانسز نہیں ہے. تھنڈری اسٹرام اور بارش رہے گی, 16 ڈگری سیلسیس تک آپ کا ٹیمپریچر جانے کے چانسز ہیں. اور رات کے حوالے سے آپ کو بتاتے چلیں کہ ٹنائٹ ول بیکم ڈرائی ود پینلٹی آف کلیئر اسپیلس اینڈ جسٹ اے فیو پیچز آف کلاؤڈ, ہاؤ ایریاز آف تھکر کلاؤڈ ول اسٹارٹ ٹو بلڈ ان فرام ساؤتھ ڈیورنگ دا ارلی آورز, یعنی ٹل ڈان آپ کے پاس موسم خشک اور ابرآلود نہیں رہے گا. سامعین وقار خوبصورت سے اخلاق آپ صلاۃ السلام کی ذات کے ہیں, 12 ربیع الاول کے حوالے سے اسپیشل ٹرانسمیشن ہے. ناصر خان آپ کا میزبان, گڈ مارننگ نوٹنگہم کا خوبصورت سا سفر. تبرانی شریف کی حدیث ہے کہ جو میں آپ کے سامنے رکھ رہا ہوں, آپ صلی اللہ علیہ وسلم کی ذات نے فرمایا, عمدہ اخلاق گناہوں کو اس طرح پگھلا دیتے ہیں جس طرح پانی برف کو پگھلا دیتا ہے, اور برے اخلاق انسان کے اعمال کو اس طرح بگاڑ دیتے ہیں جس طرح سرکہ شہد کو بگاڑ دیتا ہے. سامعین اگر اس مثال سے ہم کچھ نہ کچھ ایگزامپلز اپنی ڈیلی بیسس کی لیں تو ہمارے پاس کچھ چیزیں ایسی آتی ہیں, کچھ اخلاقیات ایسے آتے ہیں جو ہم ڈیلی بیسس پہ اپنے نیبرہڈ کے ساتھ, اپنے پڑوسیوں کے ساتھ, عزیز و اقارب کے ساتھ, بہن بھائیوں کے ساتھ, ہم ان چیزوں کو دیکھتے ہوئے, ان چیزوں کو سمجھتے ہوئے, ان چیزوں کو پرکھتے ہوئے رکھتے ہیں جو اخلاقیات بیسیکلی کسی عام انسان کے ساتھ بھی نہیں ہوتے. آپ کسی بھی سب اسٹیشن پہ جائیں نا, یا آپ یہ دیکھیں گے آپ نے کہیں سے بس پکڑنی ہے, یا ہمارے اسپیشلی نوٹنگہم کے حوالے سے میں یہ بات کرتا ہوں کہ کوئی بھی کیبی حضرات ہیں, کتنے آرام سے, کتنے تحمل سے ہم اپنے پیسنجر سے بات کرتے ہیں. آیا یہی چیز ہمارے پاس ہماری ان ساؤتھ ایشین کمیونٹیز میں ہوتی ہے کہ جب ہم اپنے ملک میں واپس آتے ہیں, اپنے ہوم لینڈ میں, انڈیا میں, پاکستان میں, بنگلہ دیش, سری لنکا, کہیں بھی, تو ہمارے لہجے کرخت ہو چکے ہوتے ہیں, ہمارے لہجوں میں وہ ایک غرور نام کا, تکبر نام کا ایک عنصر پایا جاتا ہے کہ یار میں انگلینڈ تو آیا ہوا, میں برٹش ہاں, میں ادھر آیا ہوا, تساں گلے کی نو سمجھنے, یو آر نان سینس, لاٹ آف تھنگس وی آر ٹاکنگ ریگارڈنگ دا پیپل جو یہاں پہ بستے ہیں. آیا یہ سولائزیشن صرف اور صرف ہمیں اس معاشرے کا حکم دیتی ہے کہ جہاں پہ ہم رہ رہے ہیں, یہاں پہ نوٹنگہم میں, انگلینڈ میں, یو کے میں, یا کہیں بھی یورپ میں, یو ایس اے میں, یا پھر جب آپ اپنے ہم اپنے ہوم لینڈ میں جائیں تو وہاں بھی ہم ایسا ایکٹ کریں جیسا ایکٹ آپ صلی اللہ علیہ وسلم کی ذات نے اس سولائزڈ معاشرے کا ہمیں بتایا ہے, جس معاشرے میں ابھی ہم سانس لیتے ہیں, جس معاشرے کے اصولوں پہ ابھی ہم پورا اترتے ہیں, جن معاشرے کے اصولوں کو ہم دل سے, جان سے پکڑتے ہیں, سولائزڈ رہنے کی کوشش کرتے ہیں, ہم اپنے ٹیکس ادا کرتے ہیں, ہم اپنی پولیس کو, نوٹنگہم شہر کی پولیس بہت ہی زبردست, بہت ہی خوبصورت پولیس, یعنی جس کو آپ یہ کہہ لیں کہ بر وقت ڈسیزن لینا اور موقع پہ پہنچ کے حق کے خود ارادیت دینا اس شخص کو جس کے ساتھ کوئی ظلم ہوا ہے, یہ عدل کس نے سکھایا, حضرت عمر کے دور کا عدل ہے یہ, ارے قربان جائیں, یہ ٹیکس کا نفاذ کس نے کیا, جو ایچ ایم آر سی آپ کا انکم ٹیکس, جو آپ ہوم آفس کے کمپلائنس پورے کرتے ہیں, حضرت عمر کے دور میں یہ ساری چیزیں سکھائے گی, یہ ساری چیزیں بتائے گی, یعنی اخلاقیات کا منبع ہمیں آج سے 1500 سال پہلے آپ صلی اللہ علیہ وسلم کی ذات سے ملتا ہے جو ہم امپلیمنٹ کرتے ہیں آج کے معاشرے میں یہاں پہ. لیکن قربان جائیں آپ صلی اللہ علیہ وسلم کی ذات پہ کہ جب صحابہ کرام نے یہ پوچھا کہ یا رسول اللہ ہم سے بھی اوپر کوئی لوگ ہوں گے, ہم سے بھی اوپر کوئی ایسے لوگ ہیں جو لوگ آپ کو زیادہ چاہیں گے, یعنی جن کو آپ زیادہ پیار کریں گے, جو ہم سے زیادہ معتبر ہوں گے, جو ہم سے زیادہ فضیلت والے ہوں گے, جن کے پاس ہم سے زیادہ رحمت ہوگی, جن کے پاس ہم سے زیادہ بلیسنگز ہوں گی, وہ کون سے لوگ ہوں گے؟ تو آپ صلی اللہ علیہ وسلم کی ذات نے ارشاد فرمایا, ہاں تمہارے بعد آنے والی ایک نسل ایسی ہوگی جس نے مجھے دیکھا نہیں ہوگا لیکن مجھ پہ اعتماد کریں گے, جنہوں نے میرے صرف احکامات سنے ہوں گے اور مجھ پہ آمین کہیں گے, جس نے دیکھا نہیں ہوگا لیکن ان کے سامنے میں آمین ہوں گا, جنہوں نے دیکھا نہیں ہوگا لیکن ان کے سامنے میں سچائی کی
एक मिसाल कायम करूंगा, जिन्होंने मुझे देखा नहीं होगा लेकिन मेरे इंसाफ पे, मेरे कॉल पे आंखें बंद करके यकीन करेंगे। सामिन जिनकार, हम वो लोग हैं, हम वो हस्तियां हैं जिन हस्तियों के बारे में आप सलातुल्लाह की ज़ात ने इतनी खूबसूरत इंफॉर्मेशन दी, इतनी खूबसूरत ब्लेसिंग्स दी। और आज जब हम बात करते हैं तो हमारे नेबरहुड के बारे में, हमें ये नहीं पता कि हमारे पड़ोसी ने कुछ खाया है या नहीं, उसका हावन, उसका हस्बैंड, उसका भाई, उस ब्रदर, उसका फादर या कोई भी है, वो तीन वक्त की शिफ्ट कर रहा है, तो आया उसके बच्चों ने कुछ खाया भी है या नहीं, आया उसके बच्चे उसके अपने घर से बाहर निकल अपने गार्डन में, अपने लॉन में बैठे भी आके या नहीं। अरे कोशिश करें कि कुर्बान जाएं कि आया उसका बाप, उसका हामद, उसका भाई जो एक दो या तीन शिफ्ट लगा के वापस आ रहा है, उसने अपने बच्चों के लिए कुछ छोटे से टॉयज इकट्ठे किए हैं या नहीं। यहाँ से अखलाकियात का वो एक मंबा शुरू होता है जिसको लेके आप चल सकते हैं इस देश के प्रदेश में, इस प्रदेश के देश में। आपको इस चीज़ का एहसास होता है, हमें इस चीज़ का एहसास होता है कि हमारे पास जो चीज़ें अवेलेबल हैं वो चीज़ें सिर्फ आरजी हैं, वो मादी चीज़ें हैं, उनकी मैस, वो जो उनकी कैमियत है वो सिर्फ और सिर्फ दुनिया की कैमियत से रिलेट करती है। अरे जब आबे कोसर पे, हौज़े कोसर पे हम आप सलातुल्लाह के हाथ का जाम पीने को तरस रहे होंगे, आया उस वक्त हमारे अखलाकियात इस चीज़ की इजाज़त दे चुके होंगे, आया क्या उस वक्त हमारा नामा एमाल हमारे राइट हैंड में होगा या नहीं। अरे सामीन, ज़रूरत इस अमर की है, इस पुरफितन दौर के अंदर सोचना यह है कि आपके अखलाकियात से कितने लोग मुतासर हो रहे हैं। छोड़ दीजिए पैसा, छोड़ दीजिए हर चीज़, छोड़ दीजिए ILR, वट एवर यू कैन गेट फ्रॉम हियर, लीव देम। लेकिन जो मेन इम्पॉर्टेंट चीज़ है, जो मेन इम्पॉर्टेंट थिंग है, वो ये है कि आपके अखलाक से कुछ लोग हर्ट तो नहीं हो रहे, ज़ख्मी तो नहीं हो रहे, आपके अल्फाज उनको तीर की तरह चुभ तो नहीं रहे, चुप तो नहीं रहे। अगर इस तरह का कोई भी आपके पास की प्रैक्टिस में कोई ऐसी सिचुएशन में चीज़ आ रही है, तो खुदा रहा उसको अपनी ज़िंदगी से निकाल दीजिए, उसको अपनी पोजीशन से निकाल दीजिए। अच्छे अखलाक, स्माइल, स्माइल विद अ गुड फेस। आपने क्या करना है, अगर आप मार्केट में जा रहे हैं, वॉक कर रहे हैं, वॉकिंग वे पे या किसी जगह पे भी वॉक करें, जो भी बंदा सामने आ रहा है उसको एक छोटी सी स्माइल ले दें, सिर्फ हंस दें, वो डेफिनेटली आपको हाई या हेलो ज़रूर कहेगा, अस्सलाम वालेकुम कहें, उस पर सलामती भेजें। अगर तो वो मुस्लिम कम्यूनिटी से है, सो डेफिनेटली शी और ही विल रिप्लाई वालेकुम अस्सलाम, कि तुम पर भी सलामती हो। लेकिन अगर वो किसी भी कम्यूनिटी से है, लेकिन अगर वो इंसान है, लेकिन आप सलातुल्लाह की ज़ात के बारे में यही तो कहा गया है कि वमा अरसलना का इल्ला रहमतल लिल आलमीन, कि आप सलातुल्लाह की ज़ात को तमाम आलमों पे, तमाम जहानों पे, तमाम जगहों पे क्या बना के भेजा गया, आप सलातुल्लाह की ज़ात को रहमत बना के भेजा गया, वो रहमत जो कभी ख़त्म नहीं होने वाली। अल्लाह ताला की ज़ात की जितनी भी ब्लेसिंग्स हैं वो काउंटेबल हैं, वो ख़त्म हो सकती हैं उनके आपके अमल के बजाय, वो ब्लेसिंग्स, वो रहमत, वो ज़हमत में बरस सकती है, बदल सकती है। जैसे कि आप देख लें, बारिश है, बारिश शामिल होना एक बहुत बड़ी नेमत है, लेकिन इसकी ज़्यादती हम लोगों के लिए ज़हमत बन जाती है। गर्मी हमें यहाँ पे मिलती ही नहीं है, वाइटामिन डी की कमी रहती है हमेशा, हम मेडिसिन लेते हैं, मशरूम ज़्यादा यूज़ करते हैं, लेकिन इस बार थोड़ी सी हमारे यूके में, इंग्लैंड में या जो यूरोप या अमेरिकन्स हैं वहाँ पे हल्की सी गर्मी पड़ी है, टेम्परेचर रेज स्टिल 36 डिग्री सेल्सियस मैक्सिमम, और हम लोगों के पसीने छूट गए हैं। हम गर्मी की दुआ कर रहे थे कि इंग्लैंड में हमारे पास गर्मी हो, हमारे पास नॉटिंगहमशायर में गर्मी हो, थोड़ी सी गर्मी आई है सामीन, तो हमारे लिए वो ज़हमत बन चुकी है। कुर्बान जाएं, अल्लाह ताला की ज़ात ने कहा कि आप सलाम की रहमत एक ऐसी रहमत है जो रहमत कभी ना ख़त्म होने वाली है, जो रहमत कभी ना मिटने वाली है, ये रहमत हमेशा तमाम आसमानों के लिए रहेगी, तमाम जहानों के लिए रहेगी, तमाम लोगों के लिए रहेगी, इसके फ्यूज़ बरकात हर तरफ फैलाए जाएंगे, इसकी जो किरणें हैं, किरणों का मंबा है वो हर तरफ बेशुमार रोशनाई लेके आएगा, हर तरफ एक तमाम अच्छे अकीदे के फूल खिलेंगे, खूबसूरत गार्डन्स बनेंगे, खूबसूरत पाथवेज बनेंगे, जिसको किसी दौर में जन्नत कहा जाएगा। उस गैलेक्सी में पहुंचने के लिए, उस जन्नत में पहुंचने के लिए सामीन हमें ज़रूरत है कि हम अच्छे अखलाकियात को अपनाएं। आप सलातुल्लाह की ज़ात ने वो बेहद बेशुमार हमें जो सबक दिए हैं, उन सबक में से सबसे उम्दा सबक गुड मॉरल्स, अच्छे अखलाकियात हैं, अच्छे एथिक्स हैं। आप लोग किस तरह बात करें किसी से, दिस इज़ वेरी इंपॉर्टेंट।
आप किस तरह किसी इंसान को ये कोशिश करें समझाने की कि भाई मैं तुमसे ये चाहता हूँ, आपके अल्फाज का चुनाव कैसा हो। अरे आपके अल्फाज में कहीं ऐसा तो नहीं कि कहीं ना कहीं थोड़ी सी करख्तगी आ रही है, तो फिर अगर आप भलाई की बात भी कर रहे हैं, अगर आप उसको ये भी कह रहे हैं कि चलो मॉस्क यानी मस्जिद चल तो ऐसा नमाज पढ़िए, वो भी तो वासी बड़ा एक अजीब जहा काम हो जैसी तो नमाज भी ना पढ़ी सकन ले। लेकिन अगर आपके अखलाकियात अच्छे हैं, आप सिर्फ उसको स्माइल दे रहे हैं, उसको कहते हैं कि ब्रदर लेट्स डू एन अरेंज प्रेयर फॉर असर मगरब इशा फजर वट एवर, तो वो आपकी एक नमाज के साथ अगली नमाज के लिए खुद आपको आपके घर से बुलाने आ जाएगा कि ब्रदर तुमने उस वक्त पिछली नमाज में मुझे ये कहा था, आओ चले। ये डिपेंड करता है आपके अखलाकियात पे, डिपेंड करता है कि आप बोलते कैसे हैं, ये डिपेंड करता है कि आप उसको समझाते कैसे हैं। जब ये चीज़ें आपके ब्लड के अंदर आ जाएंगी, अकाउंटेबिलिटी आपसे खुद शुरू होनी है, अकाउंटेबिलिटी आपसे शुरू होनी है। आपने अपने आप को अकाउंटेबिलिटी के उस दायरे में खड़ा करना है, उस कटहरे में खड़ा करना है जिस कटहरे को सेल्फ कॉन्सिस्टेंसी कहते हैं, जिसको कुव्वत मुदाफियत कहते हैं, जिसको रेजिस्टेंस पावर कहते हैं, कि आया आपके अंदर लोगों के जुमले बर्दाश्त करने की पावर या ताकत या रेजिस्टेंस है। अगर नहीं है तो फिर आज से उसको अपनाएं। यही आप सलातुस्सलाम की ज़ात की सबसे बड़ी तबलीग है, सबसे बड़ी टीचिंग है, सबसे बड़ी प्रीच्ड यानी तबलीग का वो मंबा है जिसको आप हमेशा कोशिश करते हैं कि अवॉइड कर दें। मैं अपने आप को मिला के इसकी बात कर रहा हूँ। खुदारा कोशिश करें कि अपने और अपने प्यारों का बेहद ख्याल रखें, अच्छे अखलाकियात के साथ पेश आएं, ताकि हमारी आने वाली नस्लें आप सलातुस्सलाम की दी हुई तालीमात पे इस तरह अमल पैरा हो सकें जिस तरह अमल पैरा होने का हक है।